0: महाराज ने इनू करण पर्व लिखण दा ही दिता है। बड़ी जड़ी बख्शिश सी ना महिमा वो प्राप्त की है। इस तरीके छंदाबंदी दी सोहनी चाल इन लिखी कवरेश ने, जो कवरेश केशोदास दा लड़का होया कवि। यह कवरेश ने द्रोण पुरब जिहड़ा है ना यह भाषा करके सुनाया। तो हंस राम जिहड़ा कवि दी पठानका तो पता लगता है कि हंस राम दा अगे नाम आवेगा। इन्होंने करण पर्व का टीका किया महाराज के कहने से, अमृत राय ने नहीं किया। सो हंस राम तां दिन करके करण पर्व आरंभ अमृत कवि ने लिखिया। जिहड़ा अमृत राय है उन्हें लिखिया सी सभा पर्व। इन्हें तो यह पटियाले लाइब्रेरी विच भाई वीर सिंह जी कहिंदे पिया है यह करण पर्व सभा पर्व जिहड़ा उन्हां कवियां ने लिखिया सी। ते हंस राम लिखदा कि 60,000 रुपया मैनू करण पर्व का इनाम मिलिया दसवें पातशाह कोलों। जिवें उन्होंने अपनी कविता च लिखिया, प्रथम किरपा कर राख कर गुरु गोबिंद उदार, टका करे बख्शीश तव मोको 60,000। यह करण पर्व भी पटियाला लाइब्रेरी विच ही पिया है। सो इस करके महाराज कवियां नू 60,000, किसी नू 1,00,000 रुपया, 2,00,000 रुपया, पहला कवि जी कह आए ने करोड़ करोड़ रुपया भी सतगुरु महाराज ने कईयां नू बख्शिश कीता है।
1: पावन कवि गिनती मैं नीत रहन टेर खावै चेत।
0: 52 सोहने कवि, अच्छे टॉप दे कवि जिहड़े सी दुनिया भर दे विच्चों दसवें पातशाह ने अपने कोल रखे। हर रोज उन्हां तों इहदे विच इह किंतु आम लोगों में भावें आ जाए, पर आप संगत जो हाँ यह गल है कि सतगुरु भावें किसी के सिर पर हाथ रख के लिखवा लैन किसी भी चीज नूं, जां सतगुरु सीधा लिख देन। इहदे उत्ते नहीं किंतु करीदा हुंदा कि महाराज ने उह तां कवि तों लिखवाया, जां लोग जिवें किंतु करदे इह तां किसी कवि की बाणी है, इस तरह की गल नहीं है। महाराज दसवें पातशाह लिखवाउंदे ने आप कृपा करके। ये आपां थोड़ा जिहा अगे चल लईए, ये प्रमाण अपने सामने आप ही आ जाएगा। एक कवि जिहड़ा आवेगा महाराज के पास, जिहड़ा ये दसवें पातशाह नूं कहेगा कि महाराज किथे किसे नूं कविता आउंदी है, जिहड़ा तुहाडे कोल आ जांदा है, जिहड़ा तुहाडा नाम भी लै लैंदा है, उहनूं कविता रचनी आ जांदी है। इस करके सतगुरु महाराज सच्चे पातशाह ने कह के लिखवाइया। यह नहीं हुंदा कि महाराज आप कलम पकड़न ते लिखण। अगे तां हुण जिवें कोई अज दे युग विच बंदा यह कहे कि गुरु ग्रंथ साहिब दसवें पातशाह ने आप तां नहीं लिखिया दमदमा साहिब, यह तां भाई मनी सिंह ने लिखिया, एवें लोकां च शंका ही पाउणी है। लो शंका पा दिंदे आपां हुण, शंका दी कीहड़ी गल है, शंका खड़ी वी पहलां वी तां भाई गुरदास जी ने गुरु ग्रंथ साहिब का स्वरूप लिखिया, यह तां गुरु अर्जन देव जी ने लिखिया हैगा। इउं लोकां जिवें मर्जी शंका खड़ी कर दिओ, दसवें पातशाह कोई भी चीज नूं बोलदे तां आप ही रहे ने भई इहनूं ऐं लिखणा, इहनूं ऐं लिखणा। उहनां कवियां नूं वडियाई दे दित्ती, चंगा भाई इह तूं लिख। इस तरह सतगुरु महाराज ने बहुत सारियां जिहड़ियां चीजां ने उह कवियां पासों लिखवाईआं हन।
1: इक दिन सतगुर सभा लगाए बैठे होते मां दुत पाए।
0: एक दिन का वचन करते ने सतगुरु जी ने, सोहनी सभा लगाई हुई है, संगत दूर तक सजी हुई है, बहुत कवियां नूं मान आदर दे रहे।
1: एक कवि चल कर तैं आयो निज विद्या हंकार बढ़ायो।
0: हुण उत्थे एक कवि चल के आ गया है, उहनूं बड़ा अपनी विद्या का बड़ा माण सी, मेरे वर्गा विद्वान नहीं कोई।
1: कीन सवैया अर्थ छपायो अब लाखत गुर ते परखायो।
0: उहने एक सवैया लिखिया, उहदे विच गोज अर्थ लिखिया जिहड़ा किसे नूं नहीं पता लगदा कि लिखिया की होया। इउं उह इह चाहुंदा है कि सतगुरु जी परखण, देखां तां महाराज नूं किन्नी क सोझी है, किन्नी क लियाकत है गुरां दे अंदर। उह कवि जिहड़े हुण कई अणजाण हुंदे ने गुरु घर दी महिमा बारे, जिन्हां नूं ज्ञान नहीं हुंदा, उन्हें इउं जाणिया कि पता नहीं भी मैं किन्ना क वड्डा कवि है, पता नहीं मेरी कविता का किसी नूं पता लगना ही नहीं है।
1: हाथ बंद कर बंधन ठाने बैठ प्रभु के निट बखाने।
0: दोवें हाथ जोड़ के मत्था टेक के कोल बैठ गया, کول بیٹھ کے اس طرح بولیا
1: دیش دیش میں راور کیرت جس جس تے سنیت بستیرت
0: تھوڑی جی مہاراج مہما ہے نا بہت دور تک پھیلی ہوئی ہے دیشاں دیشاں دے وچ ودیشاں دے وچ سمندروں پار تک تہاڈی مہما ہے
1: سب بدیا کے گنی بخانے رہ سبا تمری سنمانے
0: سارے پرکار دی ودیا دے جڑے گنی لوک نے کہے جاندے نے ایک چیز ہے مہاراج کتے سانوں کوئی پوچھدا نہیں ستکار نہیں دندا پر تہاڈی سبا دے وچ آ کے سنیا ہے کہ ہریک نو مان آدر ستکار ملتا ہے
1: چند رچے لاکھو رہ تیر پرکھو سب کے گنی گہیر
0: چند رچ دے نے کبھی جانا لکھائیں تو آڈے کو رہ دے نے کبھی جانا لکھاں چند رچ دے نے تے تسی انہاں پرکھ دے ہوں گناہ دے کھجانے ہوں تسی
1: ایک سوئیہ رچیو نمینہ ارتھ عجائب شو تھر دینا
0: اے لگیا میں ایک نا نواں چھند رچیا بڑا ہی ارتھ ہوتا ایسا گوج ہے وہ جے کوئی تہاڈا دس سکے تھے کبھی اس طرح مہاراج نو کہندا میں ایک ایہا جا رچیا ہے جی دا ارتھ بڑا اوکھا ہے وہ دا ارتھ میں گوج رکھیا اندر
1: سبا آپ کی میں نے ایسا ظاہر کہ ارتھ کو جیسا
0: تہاڈی سبا وچ مینوں نہیں لگدا کوئی ایسا بندہ بیٹھا ہوئے کبھی بیٹھا ہوئے جیڑا میرے لکھے چھند دے ارتھ ظاہر کر سکے
1: سن ہنکار سمیت باچا بولے
0: بڑا گوج پال ہے کوئی جان نہیں سکدا ہنکار نہیں پاندا گراں نوں پھر سچے پاتشاہ یوں بولے
1: نج مت کر کے کینس جتھا سبا مجھارو چارو تتھا
0: اچھا مہاراج کہنے چنگا بھائی تیری بدھی وڈی ہے بھائی چنگا پھر یوں کر جے اپنی بدھی نال توں لکھیا ہے تا تو ساری سبا دے وچ لکھیا ہویا ہو سانو سنونا کر چھند
1: جس پرکار کر کے کبھی لے آئیو شری ست گر کو تب سنایو
0: جس طرح وہ کبھی لے کے آیا بنا کے چھند اس وقت ساری سنگت وچ ستگرہ سمیت سارے نو سنایا
1: سبا بکھے سب ہو سن لیو سو میں ہی آ پاٹھ لکھ دیو
0: سبا وچ ساری سنگت نے سنیا کبھی جی کہنے وہ میں ایتھے مور پاٹھ او دا لکھ دیتا ہے
1: سویا نو سات تیے نو سات کیے نو سات پیے نو سات پیائے
0: سارا ہی پڑھنا
1: نو سات رچے نو سات بدے نو سات پیا پیدا ایک پائے جیت کلا نو ساتن کی نو ساتن کے مکھ انچر چھائے مانو میگ کے منڈل میں کبھی چندن چند کلور چھائے
0: کبھی کہنے لگیا اس طریقے نال کہ میں نو دے سات سولہ سولہ سولہ دے اتے ایک نے چھند اچارن کیتا ہے ہوں یہ جڑا انہیں اچارن کیتا کیونکہ یہ ارتھ پھر اگے بھی آ جانے ہیں اس کر کے یہ دو باری پھر بچارے جان گے ارتھ کہ